0: जी आप सुन रहे हैं वाइटेशन डी स्किन ब्यूटी शो स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से और यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट्स है जिनके बारे में आप लोगों को बताया जाता है और क्यों बताया जाता है ये चीज भी बड़ी मायने रख रही होती है। अगर आप अपनी खूबसूरती के बारे में जरा थोड़ा सा परेशान बैठे हैं, आप लोगों को समझ नहीं आता कि कौन सा प्रोडक्ट हमें लगाना चाहिए, कौन सा प्रोडक्ट हमारी स्किन के मुताबिक ही है, तो आप लोगों को टेंशन लेने की कोई जरूरत नहीं है क्योंकि यहाँ पर आप लोगों को डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में मैं बताती हूँ ताकि आप लोगों के चेहरे पर जितनी भी प्रॉब्लम्स हैं, जितनी भी चीजें हैं, गैर जरूरी चीजें जो आपके चेहरे को इरिटेट कर रही होती हैं, आपको जरा परेशान कर देती हैं, तो उन तमाम चीजों से आप लोगों को रिलीफ दिला सके और आप लोगों को बता सके कि भाई यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट का कितना जबरदस्त रोल होने वाला है जब आप अपनी जिंदगी के अंदर ऐड करेंगे डी स्किन ब्यूटी प्रोडक्ट्स को। और डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों के लिए डी स्किन ब्यूटी क्रीम एंड डी स्किन का फेस वॉश मौजूद है। अगर आप भी चाहते हैं इस्तेमाल करना तो जल्दी से जाइए अपने करीबी जनरल स्टोर से मालूम लीजिए और परचेज करते जाइए। उनके अलावा आज जो प्रोग्राम जो टॉपिक थे हमारा है, यानी कि आज के प्रोग्राम का जो सवाल आप लोगों से पूछा जा रहा है वो क्या होने वाला है, तो आज ऐसे ही बैठे बैठे ख्याल आ जाता है ना कभी कभी, जैसे बिल्कुल वही वाला ख्याल मुझे आया, मैंने सोचा कि भाई क्यों ना आप लोगों से पूछा जाए कि आप मुझे बताएं आज कि ये जो मैं आप लोगों को डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में बताती हूँ, बहुत ज्यादा वाली बातें रोज रोज बताती हूँ, डेली डेली बताती हूँ, तो आज आप मुझे जरा ये बताइए डी स्किन ब्यूटी क्रीम के अंदर ना ये जो विटामिन ई बीट्स हैं और माइक्रो बीट्स फॉर्मुलेशन है, इसका क्या रोल है। हाँ जी, आप लोगों ने इतना ज्यादा सुन लिया है मुझसे, आज जरा आप लोग मुझे बताएं कि ये जो विटामिन ई बीट्स हैं और माइक्रो बीट्स हैं, इनका क्या रोल है डी स्किन ब्यूटी क्रीम के अंदर, ये आप मुझे बताने वाले हो। जिन लोगों ने डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज किया है ना, वो तो मुझे इसे फट से बता देंगे कि भाई उनको पता है कि जब आप डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज करते तो आपको रिजल्ट्स कैसे शानदार से मिलते हैं। तो आज आप लोगों की बारी है, सारे लोग मुझे बताइए कि विटामिन ई बीट्स और माइक्रो बीट्स जो हैं इनकी क्या क्वालिटीज है और ये डी स्किन ब्यूटी क्रीम के अंदर क्या रोल प्ले कर रहे होते हैं। इनका अलावा अगर प्रोग्राम जो चाहिए था शामिल प्रोग्राम होना चाहते हैं तो क्या करेंगे, अपना सेल फोन उठाइए, मोबाइल के राइट ऑप्शन में जाइए, टाइप कीजिए LRK, सिंगल स्पेस दीजिए, अपना नाम लिखिए, पूरा मैसेज लिखिए और इसे सेंड कीजिए 8881 पर। अगर हम मुझे फेसबुक पर सुनने वाले हैं तो जी लाड़काना FM 88.8 हमारा पेज है जनाब, अगर आप सर्च करेंगे तो आपको आराम से हमारा पेज मिल जाएगा, वहाँ पर आइए, आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाती है जिसे आप लाइक करेंगे, कमेंट करेंगे और शेयर कर देंगे। तो पोस्ट को लाइक कीजिए, कमेंट कीजिए और शेयर ज्यादा किया करें। शेयर करने से ऐसा होता है, शेयरिंग इज केयरिंग तो होती ही होती है, लेकिन शेयर करने से हमारी जो पोस्ट है ना वो बहुत सारे लोगों तक पहुँच पाती है और हम बहुत सारे लोगों को बता पाते हैं कि वो भी इस्तेमाल कर सकते हैं डी स्किन ब्यूटी प्रोडक्ट्स का। और डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज आप सब लोगों के लिए इसलिए भी जरूरी हो जाता है क्योंकि डी स्किन ब्यूटी प्रोडक्ट्स ये मेडिकेटेड फार्मूला है और मेडिकेटेड जो फार्मूला होता है ना उसके अंदर वो तमाम चीजें ऐड की जाती हैं जो कि आप लोगों की खूबसूरती को बढ़ाने के लिए होती है। तो अगर आप भी चाहते हैं कि भाई हमारी खूबसूरती सिर्फ बढ़नी चाहिए तो आप डी स्किन ब्यूटी क्रीम का यूज कर सकते हैं। और डी स्किन ब्यूटी क्रीम के फार्मूले की अगर बात करें यहाँ पर तो ये 2-in-1 फार्मूला है, यानी कि अगर आप डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर रहे हैं तो आप लोगों को इस तरह के रिजल्ट्स मिल रहे हैं जैसे आपने कोई महंगा सा फेशियल कराया हो। और बिल्कुल आज मैंने आप लोगों से जो सवाल पूछ लिया है वो उसका जवाब आप मुझे बताएंगे कि ये जो डी स्किन ब्यूटी क्रीम के अंदर विटामिन ई बीट्स हैं और माइक्रो बीट्स हैं, इसका क्या रोल है, कि इसका क्या काम है डी स्किन ब्यूटी क्रीम के अंदर, आप मुझे बताइए जल्दी जल्दी से। और हमारे प्रोग्राम का ऐसा बनते जाइए, आपके मैसेजेस मुझे मिलते जा रहे हैं तो जल्दी से हमारी पोस्ट को लाइक और शेयर करना, ये आप लोगों का काम होता है। अच्छा, जीन अली हमें ज्वाइन कर चुके, कहते हैं कि जो हमारे हिस्से का है वो कभी ना कभी हमारे पास खुद ही आ जाएगा। बिल्कुल आपने सही लिखा है। और लिखते हैं कि कोई भी तकलीफ हमेशा नहीं रहती, हम हाँ जी ये अल्लाह का वादा है, तुम बस सब्र रखो और अच्छे वक्त का इंतजार करो। बिल्कुल आपने सही लिखा है जेन। और जेन आप मुझे बताएं, आपने डी स्किन ब्यूटी क्रीम परचेज कर ली या फिर अभी तक आप सिर्फ खाली प्रोग्राम सुन रहे हैं। भाई आपने डी स्किन ब्यूटी क्रीम परचेज करनी है और डी स्किन ब्यूटी क्रीम के साथ डी स्किन का फेस वॉश भी आपको मिल रहा है। अच्छा, हमारे साथी नजीर खोसो भाई हमें बलूचिस्तान से सुन रहे हैं, लिखते हैं कि हमेशा जोड़ने की कोशिश कीजिए, तोड़ने की नहीं। दुनिया में सुई बनकर रहिए, कैंची बनकर नहीं, क्योंकि सुई दो को एक कर देती है और कैंची एक को दो कर देती है। ओके जी, जबरदस्त हो गया। यासीन खंडा में सुन रहे हैं, कहते हैं हाय, कैसी है तबीयत आपकी रोजाना की तरह, आज भी आपका शो वेरी वेरी नाइस ब्यूटीफुल है। थैंक यू वेरी मच यासीन खंडा। अहद जरवार में सुन रहे हैं, अहद भाई वालेकुम अस्सलाम के साथ आपको वेलकम कहते हैं। तारिक भाई हमें सुन रहे हैं, वालेकुम अस्सलाम तारिक भाई। और तारिक भाई लिखते हैं कि अदी हाँ جی ادی میں آج احمد بھائی کے ساتھ ہوں, احمد ٹریڈرز تارک روڈ جیکب آباد میں ان کی شاپ ہے, ہمارے بہت اچھے ڈسٹریبیوٹر ہیں اور آج ہم ڈیرہ مراد جمالی بلوچستان آئے ہوئے ہیں, ڈی اسکن بیوٹی کریم اویلیبل کروانے آئے ہیں. کیا بات ہے جی, اب تو بلوچستان کے لوگ بھی ریڈی ہو جائے کیونکہ آپ لوگوں کے لیے بھی ڈی اسکن بیوٹی کریم کو اویلیبل کرا دیا جا رہا ہے. تو جتنے بھی بلوچستان کے لوگ ہمیں سن رہے ہیں وہ سارے لوگ بھی بھائی جائیے اپنی قریبی جنرل اسٹور سے ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن کا فیس واش پرچیز کرتے جائیے. اور جی عبدل جی کیسر ہمارے ساتھ ہیں. عبدل جی کیسر وعلیکم السلام, کیسے ہیں, ٹھیک ٹھاک ہے؟ زوار محمد بچل شمبانی بھائی ہمارے پروگرام میں موجود ہے, ویلکم ہو گیا. رضوان علی ہمارے پروگرام میں موجود ہے, آپ کو پروگرام پسند آ رہا ہے, تھینک یو سو مچ. اللہ دینا بھائی کشمیر سے ہمیں سن رہے ہیں, ویلکم کہتے ہیں بھائی کو. اور ہمارے ساتھ گڈ آفٹرنون, ہیلو سدرا جی, ہاو آر یو, یور شو از ویری نائس, دس از الطاف علی گادی بلوچ فرام کراچی. اوکے جی, کراچی والوں کو بھی ڈی اسکن بیوٹی کریم کی سہولت ہم نے میسر کر لی ہے. اگر آپ بھی ڈی اسکن بیوٹی کریم کا یوز کرنا چاہتے ہیں تو جائیے اپنے قریب جنرل اسٹور سے پرچیز کیجیے اور نام لے کر طلب کیجیے گا ڈی اسکن بیوٹی کریم. اور ڈی اسکن بیوٹی کریم آپ کو نام آنا چاہیے, ویسے تو کچھ لوگوں کو نام نہیں آتا ابھی تک, لیکن آپ کو یہ اتنا بتاتی ہوں نا تو وہ اس لیے بتاتی ہوں تاکہ آپ لوگوں کو نام یاد ہو جائے اور آپ اگر مارکیٹ چلے جائیں تو آپ لوگ صحیح سے نام لے کر صحیح والا پروڈکٹ پرچیز کر سکے. تو ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش, نام ہی کافی ہے. اچھا رضوان لکھتے ہیں, مجھے پسند ہے عطر کی خوشبو پر اس کی گلی کی کیا بات ہے, ہے تو سرور کوئل بھی اچھا پر اس کی ندا کی کیا بات ہے, دنیا میں ہیں بہت سمندر گہرے گہرے پر ان کی آنکھوں کی کیا بات ہے, ہے تو چاند بھی کتنا حسین پر تیرے حسن کی کیا بات ہے, دنیا میں ہے ریشم کتنے نرم نرم پر تیری کلائی کی کیا بات ہے. کیا بات ہے جی, کیا بات ہے. دردی دل ہمارے ساتھ موجود ہے, وعلیکم السلام, گڈ آفٹرنون. میں ٹھیک ہوں, آپ بتاؤ سویٹی کیسی ہو. ابو حنیف البلوچی بھائی میں سن رہے ہیں, گڈ آفٹرنون. نظر محمد بھٹی بھائی ہیلو, کہاں سے سن رہے ہیں جی؟ مٹیاری سے سن رہے ہیں مجھے لگ رہا ہے. اور ماسٹر منظور کا گانا سننا چاہتے, پہلے مجھے یہ بتائیں کہ ڈی اسکن بیوٹی کریم استعمال کری یا نہیں, کیونکہ ڈی اسکن بیوٹی کریم کا استعمال کرو پھر آپ لوگوں کی فرمائشیں لگا دوں گی. اور واسف بھائی ہمیں سن رہے ہیں, کہتے مجھے پیاری بھیڑ سلام, وعلیکم السلام, ٹھیک ہے تام ادائے کی آئے ہو. علی رضا لگاری ہمیں سن رہے ہیں جی, سانگ جی فرمائش کیا سونے بھا, ڈیڈیکیشن تمہاں جی بنی تھی. اظہر لگاری, عاقب لگاری, انور لگاری, عباس لگاری, آر جے غلام مصطفیٰ ٹالپور, امام بخش کھوکھر, علی رضا بھائی بھی ڈی اسکن بیوٹی کریم جو استعمال کری رہے ہو آئے سو اماں بھی لگائے جن جن انیا تائیں کون ورتی آئے. یاسین خان کہتے کہ میں بھی دو یا تین دن میں چھٹی پر جاؤں گا اپنے شہر لکھ روڈ میں, تو آپ وہاں سے ڈی اسکن بیوٹی کریم پرچیز کریں گے یا پھر آپ یہاں سے لے کر جائیں گے؟ اور ہمارے ساتھی جی مہر عرفان سیال صاحب کہتے ہیں گڈ آفٹر نون میم, وی آر لسننگ یور پروگرام فرام ملتان. کیا بات ہے سر جی, آپ کو ویلکم ہو گیا. اور ملازم بھائی بھی ہمارے ساتھ موجود ہیں, وعلیکم السلام. اور دردی دل لکھتی ہیں کہ غم ہمیشہ کے لیے نہیں آتے, رات جتنی بھی گہری ہو روشنی اپنی راہ ڈھونڈ ہی لیتی ہے, صبر کا دامن تھامے رکھیں, اللہ بہتر وقت پر بہترین سے نوازے گا انشاء اللہ. جی انشاء اللہ, چاچا خالد آ چکے ہیں, ہیلو. اور محمد زمان بھائی گڈ آفٹر نون, کیسے ہیں, ٹھیک ٹھاک ہے؟ اور ایسے ہی آپ ہماری پوسٹ کو لائک اور شیئر کرتے رہیے اور ذرا اپنے ہونے کا احساس دلاتے رہیے. ٹائم ہوا ہے جناب شارٹ کمرشل بریک کی جانب جانے کا, شارٹ کمرشل بریک لیتے ہیں, جلدی سے واپسی آپ لوگوں کے پاس آتے ہیں. آپ نے کہیں نہیں جانا, اپنی جگہ سے مت ہلیے گا اور ٹاپک کو فالو کیجیے, میں یوں جا کر یوں واپس آتی ہوں. سو اسٹے ٹیون, اسٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائٹش اینڈ ڈی اسکن بیوٹی شو, اسپانسرڈ بائی ڈی اسکن بیوٹی کریم. ڈی اسکن بیوٹی کریم کا یہ کمال ہے جناب کہ آپ لوگوں کی خوبصورتی جو ہے نا وہ دن بدن بڑھتی جاتی ہے اور آپ حسین جوان اور خوبصورت ہوتے جاتے ہیں. تو لگاتے رہیے اور خوبصورتیاں حاصل کرتے رہیے.
1: اوہاں جی اسکن ڈل ایں بے رونق لگے تھی, ہانے پہنجی اسکن کے دیو ہک نو گلو پیش آہے وائٹ ایش بیوٹی کریم, اوہاں جی اسکن کے بڑائے فریش سافٹ ایں گلوئنگ. ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ, ہانے تھیو خوبصورت تھین ودی کا آسان. وائٹ ایش بیوٹی کریم خوبصورتی جے کا چمکے ہر ڈی, بہترین رزلٹ حاصل کرن لائے وائٹ ایش بیوٹی کریم سا گڈ استعمال کریو وائٹ ایش بیوٹی سوپ. وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ. وائٹ ایش بیوٹی کریم گلوئنگ اسکن جو راز, ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان. मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایم فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپر نالو آہی اعتماد جو
2: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر